0: अभी आप सुन रहे थे नबील शौकत अली की आवाज़ में ये गीत, और एक वक्फे की तरफ जा रहे हैं। वक्फे के बाद जब हम वापस आएंगे तो आपको ऑस्ट्रेलिया एक्सप्लेन में सुनवाएंगे कि स्कूलों, दफातर और दीगर अवामी मुकामात पर आप ऑस्ट्रेलिया के कौमी झंडे के साथ जो एक और झंडा देखते हैं, सुर्ख, सियाह और पीले रंग का झंडा, उसकी तारीख क्या है और इंडिजीनियस लोगों से उसका कल्बी ताल्लुक क्या है। इसके अलावा आपको कैनबरा भी लिए चलेंगे और वहाँ भारतीय और पाकिस्तानी लोगों ने मिलके कव्वाली की एक खूबसूरत बज़्म सजाई, उसका जिक्र रहेगा। साथ ही पाकिस्तान के हालात हाजरा की बात होगी और ऑस्ट्रेलिया आए हुए मारूफ गुलोकार सलीम जावेद से खूबसूरत बातें और उनकी गीतों की झलकियों के साथ कुछ ना कुछ आपके लिए शेर व सुखन का रंग लेकर आएंगे। ये सब कुछ थोड़ी देर बाद। आइए चलते हैं एक वक्फे की तरफ, मगर हमारे साथ रहिएगा।
1: अपने फोन पर प्रोग्राम्स और पॉडकास्ट सुनने का बेहतरीन जरिया SBS ऑडियो ऐप है। एप्पल स्टोर या गूगल प्ले से SBS ऑडियो ऐप मुफ्त डाउनलोड कीजिए। साइकिलिंग, मोटर स्पोर्ट, वर्ल्ड एथलेटिक्स और दीगर खेलों के दीवानों की पहली मंजिल SBS स्पोर्ट्स, sbs.com.au/sports पर जाइए। इनसाइड SBS का हालात हजरा का अवार्ड याफ्ता शो उन जरूरतमंदाना मौजूदात को जेर बहस लाता है जिस पर कोई और बात नहीं करता। देखिए SBS पर इनसाइड मंगल 8:30 बजे या किसी भी वक्त SBS ऑन डिमांड पर। अवार्ड याफ्ता आलमी ड्रामे, खेल और डॉक्यूमेंट्रीज, ये सब कुछ SBS TV पर चैनल 30, SBS Wasteland या चैनल 31 पर देखिए।
2: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
3: SBS South Asian brings you closer to South Asia. News in 10 languages, the SBS Spice podcast, and the hottest tracks on SBS South Asian radio. There is so much to explore. Check it out now on the SBS audio app or website.
1: SBS फूड के जरिए दुनिया भर के खाने आपके दस्तरखान पर, खानों की हजारों रेसिपीज, आर्टिकल्स और वीडियोस देखने के लिए sbs.com.au/food पर जाइए।
0: आप हैं SBS उर्दू के साथ और मैं हूं रेहान अलवी, और आइए अब आपको लिए चलते हैं ऑस्ट्रेलिया एक्सप्लेन की तरफ। और ऑस्ट्रेलिया एक्सप्लेन में आज जिक्र है एब ओरिजिनल झंडे का, यानी इंडिजीनियस फ्लैग का।
4: सामीन, क्या आपने ऑस्ट्रेलियन परचम के साथ सुर्ख, स्याह और पीले रंग का झंडा लहराते देखा है? ये एब ओरिजिनल झंडा है। ये ऑस्ट्रेलिया के मकामी लोगों और ज़मीन, बरादरी और कहानियों से उनके ताल्लुक की नुमाइंदगी करता है। बहुत से लोगों के लिए एक झंडे से ज्यादा है। ये ताकत, बका और शनाख्त की अलामत और याद दहानी है। जबकि ऑस्ट्रेलिया के पास एक नामजद कौमी परचम मौजूद है, सरकारी तौर पर 3 परचमों को पहचाना जाता है जिनमें एबोरिजिनल और टोरेस आइलैंडर झंडे शामिल हैं। एबोरिजिनल झंडा हमेशा से मौजूद नहीं था। ये झंडा 1971 में लोरेटेजा और मुंबई के फनकार और कारकुन अंकल हेरोल्ड थॉमस ने डिजाइन किया था, जो जुनूबी ऑस्ट्रेलिया के स्कूल ऑफ आर्ट के पहले एबोरिजिनल ग्रेजुएट थे। इसे पहली बार 12 जुलाई 1971 को एडिलेड में जमीनी हुकूक के एहतजाज के मौके पर लहराया गया था, जिसे उस वक्त नेशनल एबोरिजिन्स डे कहा जाता था। ये एक ऐसी इस्तिलाह है जिसे अब फरसूदा समझा जाता है। एक साल बाद ये कैनबरा में एबोरिजिनल टेंट एम्बेसी में एक ताकतवर अलामत के तौर पर सामने आया, जो जमीन के हुकूक और कुदरतियत की नुमाइंदगी करता था। 1995 में ऑस्ट्रेलियन हुकूमत ने इसे बाज़ाब्ता तौर पर ऑस्ट्रेलिया के परचम के तौर पर तस्लीम किया। इसका डिजाइन सादा लेकिन बामानी है, मकामी लोगों के लिए स्याह रंग है, मुल्क के लिए और जमीन से ताल्लुक के लिए सुर्ख, जबकि जिंदगी के मरकज में सूरज की निशानदही के लिए एक पीला दायरा मौजूद है। گومروئی خاتون اور ابھرتی ہوئی آرٹسٹ جیڈ برینن بتاتی ہیں کہ وہ جھنڈے میں کیا دیکھتی ہیں.
5: Flags, they represent identity. When I see the flag, I see my country, I see my people, and I see the sun, which is the creation. The sun is what brings the people and our land together. And it's something that we carry. Our land is so important to us. It's something that needs to be shown. Having the flag is basically displaying who we are as a nation. It's the Aboriginal people.
4: وقت کے ساتھ چیزیں کیسے بدلتی ہیں سمجھنے کے لیے ہم ونارا خاتون آنٹی سوزین کینڈل سے سنتے ہیں. وہ 1960 سے 1970 کی دہائی میں نیو ساؤتھ ویلز کے علاقائی قبضے کونٹبولن میں پلی بڑھیں. وہ ایک وقت یاد کرتی ہیں جب جھنڈا وسیع پیمانے پر نہیں دیکھا جاتا تھا. ان کی ایوریجنل پرچم کی پہلی یاد اسکول یا کاؤنسل کے دفتر میں نہیں ہے بلکہ اس کا ٹیلی ویژن پر نظر آنا ہے.
6: All the TV, the media back in the day was negative. That was as far as Aboriginal education went in the early days.
4: ان کی نسل کے لیے جھنڈا وہ چیز ہے جو آپ احتجاج یا ٹی وی پر دیکھ سکتے ہیں. یہ ابھی تک روزمرہ آسٹریلیا کا معمول کا حصہ نہیں ہے. یہ تمہارے لوگ ہیں، جیڈ نے جھنڈے کے ساتھ بڑے ہوتے ہوئے کہا. نوجوان ایبوریجنل لوگ جیسے جیڈ کے لیے تجربہ بہت مختلف ہے. وہ اپنے ارد گرد ایبوریجنل پرچم کے ساتھ بڑے ہوتے ہیں. جیڈ نے اپنے بچپن میٹرائل سڈنی کے مشرق میں گزارا. وہ ایک دیوار پر بنی تصویر کو بہت واضح یاد رکھتی ہیں.
5: I don't remember the first time. I don't remember, but it's always been around. I think I saw it most in the area I grew up in Matraville. Going down to Kajaga, I used to go to this daycare there. And I just remember there used to be this big Koori flag mural. And it was so big, it was overwhelming for my little body.
4: جیسے جیسے جیڈ بڑی ہوئی جھنڈا روزمرہ کے انداز میں ظاہر ہوا.
7: Seeing the flag on clothing or temporary tattoos at school, we would all trade them in the bathrooms. It's comforting to know who's with you, especially when we all look so different.
4: ان کے لیے جھنڈا اسے دوسرے ہجوم اور اتحادیوں کو پہچاننے میں مدد کرتا ہے. یہ انہیں بتاتا ہے کہ ان کے ساتھ کون کھڑا ہے، یہاں تک کہ ہجوم میں بھی. جب 1995 میں ایبوریجنل جھنڈا آسٹریلیا کا سرکاری جھنڈا بن گیا تو آنٹی سوزین نے پہلے چھوٹی تبدیلیوں کو وقوع پذیر ہوتے دیکھا.
6: When it became official and the flags were flying, you sort of noticed the council has the flag flying, but the school didn't have it flying, or the police did that. You saw it once and you just thought, that's great.
4: وقت کے ساتھ جھنڈا نایاب سے معمول کی طرف منتقل ہو گیا.
6: You see the little Aboriginal flag stickers on cars. I just love that. I love seeing that.
4: اب جب آپ Aboriginal پرچم دیکھتے ہیں تو آپ جانتے ہیں کہ یہ کس چیز کی نمائندگی کرتا ہے اور اس کی تاریخ کیا ہے. سامعین، آپ سن رہے تھے SBS اردو پر آسٹریلیا ایکسپلینڈ اور میں ہوں بردہ وقار.
0: ابھی آپ آسٹریلیا ایکسپلین سن رہے تھے، اور آسٹریلیا ایکسپلین کی اور بھی بہت سی قسطیں ہیں جو ہمارے ویب پیج کے اوپر آپ کو مل جائیں گی sbs.com.au/اردو پر، اور ہمارا اردو اور انگریزی دونوں میں ورژن میں ہمارا ویب پیج موجود ہے. اس کے علاوہ ہم فیس بک پر اور انسٹاگرام پر بھی موجود ہیں، جہاں ہم ویڈیوز بھی آپ کے لیے پوسٹ کرتے ہیں، اور روزانہ ہم خبروں کا ایک مختصر بلیٹن بھی آپ کے لیے لے کر آتے ہیں. اور اب ہم آپ کو لیے چل رہے ہیں کینبرا. کینبرا میں پاکستانی کمیونٹی نے بھارتی نژاد قوال کے ساتھ قوالی کی بزم سجائی، جس میں مختلف کمیونٹیز نے شرکت کی. تقریب کا آنکھوں دیکھا حال سنیے محمد ریاض سے، جو وہیں موجود تھے.
1: آپ ایس بی ایس اردو کے ساتھ ہیں.
8: سامعین، اس پوڈ کاسٹ کے ساتھ میں ہوں محمد ریاض. اس خصوصی پوڈ کاسٹ میں ہم آپ کو لیے چلتے ہیں یونیورسٹی آف کینبرا میں، جہاں پاکستان اسٹوڈنٹ ایسوسی ایشن کے زیر اہتمام ایک رنگا رنگ قوالی نائٹ کا انعقاد کیا گیا. اس تقریب میں آسٹریلوی قوال گروپ نے اپنی شاندار پرفارمنس کے ذریعے قوالی کی روایتی صنف کو پیش کیا اور حاضرین سے خوب داد سمیٹی. اس موقع پر منتظمین کہتے ہیں کہ اس تقریب کے انعقاد کا مقصد نہ صرف پاکستانی اور برصغیر کی ثقافتی روایات کو فروغ دینا ہے، بلکہ آسٹریلیا میں مقیم نوجوان نسل اور طلبہ کو قوالی جیسی کلاسک موسیقی اور صوفیانہ روایت سے روشناس بھی کرانا ہے. اس موقع پر منتظمین سمیت دیگر شرکاء نے SBS اردو سے خصوصی گفتگو کی. آپ بھی سماعت کیجیے.